थे आप, जमीन के नीचे रहती है, और जब एक गंदम का दाना लेती है ना तो उसे चार टुकड़े में काट देती है। क्यों? क्योंकि अगर यही गंदम का दाना आप जमीन में बो दें तो ये क्या बन जाता है, इसलिए तो पौधा ही बनना है ना। तो उस चुट्टी पर अल्लाह की रहमत देखें कि उसने अपने रिज्क को भी हासिल करना है और उसको यह भी हिदायत दी गई, यह भी रहनुमाई की गई है अल्लाह ताला की तरफ से कि इसको चार टुकड़े में काटना है, तब ये इसी दाने की शक्ल में तुम्हारी खुराक बनकर रहेगा। अगर इसको चार टुकड़े में नहीं काटा तो फिर ये तुम्हारी खुराक नहीं इंसान की खुराक बन जाएगा। ये आम रहमत है जिससे पूरे कायनात फायदा उठा रही है। खास रहमत का तकाजा है ईमान और तौहीद और इत्तिबाए सुन्नत की तरफ रहनुमाई, ये अल्लाह ताला की खास रहमत है। देख, कलमा पढ़ना और दार इस्लाम में दाखिल होना काफी नहीं है, याद रखें। जब तक के सिरात मुस्तकीम को ना समझा जाए और उस पर कयाम ना किया जाए और उस पर साबित कदमी हासिल ना हो, यह अल्लाह ताला की खास रहमत है अपने खास बंदों पे। याद रखें, अगर आज आप सही रास्ते पर चलने वाले हैं, सही मनहज को अपनाने वाले हैं, तो याद रखें अल्लाह ताला की खास रहमत है आपके ऊपर। वरना इस दुनिया में कितने लोग हैं जो कलमा पढ़ने के बावजूद भी शिर्क और बिदआत के दलदल में गर्क हो चुके हैं और समझाने से भी नहीं समझते, जैसा कि अल्लाह रहम करे कि इनके दिलों पर ताले लग चुके हैं। ये अल्लाह ताला की तरफ से जुल्म नहीं है, वो खुद नहीं समझना चाहते, वो खुद राह रास को अपनाना नहीं चाहते, वो खुद अपनी आंखों पर पट्टी डालकर दुनिया में जिंदगी बसर करना चाहते हैं। एक शख्स है, उसने आंखों में पट्टी बांधी हुई है और ठोकरें खा रहा है, आप उसको नसीहत करते हैं भाई आप ये पट्टी उतार दें, आपको रोजाना ठोकरे लगती हैं, कभी एक्सीडेंट होगा, मर भी सकते हो, छोटे छोटे बच्चे तुम्हारे, जरा अपना ख्याल रखो। वो कहते भाई मैं जैसा हूं वैसा हूं, तुम्हें मुझसे क्या ताल्लुक है, मुझे छोड़ दो अपने हाल के। आप एक मरतबा, दो मरतबा, दस मरतबा, और जब तक अपने आप उसे पट्टी नहीं उतारेगा वो ठोकरें खाते रहेगा कि नहीं? अब इसमें आपका या मेरे को कसूर है कि वो पट्टी नहीं उतारना चाहता? बल्कि उसे तो अल्लाह का शुक्र करना चाहिए कि जिस दुनिया में ऐसे लोग हैं जो उसे नसीहत करते हैं। और आज किसके पास वक्त है कि कोई किसी को नसीहत करे? लोग तो इसी दुनिया के पीछे भाग रहे हैं ना, और ये दुनिया उसके हाथ में भी नहीं आती। आज दुनिया किसी के हाथ में नहीं है, आज तक ये दुनिया किसी के हाथ में ना कभी आई है ना कभी आएगी। सब इस दुनिया को खाली हाथ छोड़ के जाएंगे, बादशाह भी और दुनिया के फकीर तरीन इंसान भी, सब खाली हाथ जाते हैं। अगर कोई चीज काम आएगी तो याद रखें, ईमान, तौहीद, इत्तिबा, सुन्नत, इसे कहते हैं अमल। अमल सिर्फ नमाज को नहीं कहते, रोजे को नहीं कहते कि जैसे नमाज पढ़नी तो नमाज तो पढ़ लिया ना, जैसे रोजा रखना है, जैसे हज करना कर लिया, कर तो लिया ना, इबादत तो की है, इसका नाम अमल नहीं है। अमल सालिह वो अमल होता है जिसकी दो शर्तें हैं। नंबर एक, अल्लाह ताला के लिए इखलास, ये तौहीद है, ला इलाहा इल्लल्लाह। और दूसरी शर्त है प्यारे पैगंबर वसल्लम के इत्तिबा, ये इत्तिबा सुन्नत है। ये कलमे का दूसरा हिस्सा मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये अमल है। जिसने इस तरीके से अमल किया तो ये अमल सालिह उसके साथ हमेशा रहेगा, और जिसने इनके खिलाफ कोई अमल किया तो अमल तो वो भी साथ रहेगा। देखें, आपके साथ अमल हमेशा आपके साथ है, चाहे बुरा हो या अच्छा हो, वो आपकी मर्जी है, आप जैसा भी अमल करें आपका अमल कभी जाया नहीं होगा, याद रखें। देखिए, मेहनत जो आप कर रहे हैं वो कभी आपके जाया नहीं होगी, या तो आपके हक में है या आपके खिलाफ, आपके जिद में है, वो आपकी मर्जी है, आप जैसा भी करना है। आज अमल का दिन है, आप करें, कल हिसाब का दिन है, आपको भुगतना पड़ेगा। तो अल्लाह ताला की रहमत, खास रहमत, हिदायत की रहमत है, सिरात मुस्तकीम की तरफ बुलाने की रहमत है। इसे अल्लाह ताला फरमाते हैं, इन्नक लतहदी इला सिरात मुस्तकीम, ए मेरे प्यारे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम, बेशक आप सिरात मुस्तकीम की तरफ लोगों को बुलाते हो।
لیکن پیارے پیغمبر صلی اللہ علیہ وسلم کے ہاتھ میں کسی کے دل کو پھیرنا بھی نہیں ہے، ہدایت اللہ تعالیٰ کے ہاتھ میں. انبیاء اللہ تعالیٰ کے پیارے پیغمبر علیہ الصلاۃ والسلام، اللہ تعالیٰ کے اولیاء علماء، یہ رہنمائی تو کر سکتے ہیں، نصیحت کر سکتے ہیں علم کے ذریعے سے، لیکن کسی کے دل کو پھیر نہیں سکتے. اس لیے اللہ تعالیٰ فرماتے ہیں انک لا تہدی من احببت ولکن اللہ یہدی من یشاء. اے میرے پیارے پیغمبر صلی اللہ علیہ وسلم، آپ جس سے محبت کرتے ہیں، جس کو ہدایت دینا چاہتے ہیں، ہدایت نہیں دے سکتے. اللہ تعالیٰ جسے چاہے ہدایت دے دیتا ہے، سبحان اللہ. تو اللہ تعالیٰ خاص رحمت کا تقاضا کیا ہے؟ ایمان، توحید اور اتباع سنت اور صراط مستقیم، صحیح منہج کو اپنانا، یہ اللہ تعالیٰ کی خاص رحمت ہے. نمبر چار، ہر سورت سے پہلے بسم اللہ الرحمن الرحیم ایک خاص آیت نازل ہوئی. سبحان اللہ، ہر سورت سے پہلے آپ پڑھتے ہیں بسم اللہ الرحمن الرحیم. اس کی حکمت کیا ہے؟ اسے کہتے ہیں براءۃ الاستحلال، یعنی یہ احکام جو آپ پڑھنے جا رہے ہیں یا سننے جا رہے ہیں، یہ مہربان، نہایت مہربان اور رحم کرنے والے کی طرف سے ہیں. یہ اس عظیم بادشاہ کی طرف سے ہیں جو جس کے قوانین رحم پر مبنی ہیں. سبحان اللہ، دیکھیں ذرا، اب جب بھی قرآن مجید پڑھتے ہیں آپ پڑھتے ہیں بسم اللہ الرحمن الرحیم، آپ کو کیا پیغام مل رہا ہے؟ ہر سورت سے ہم تو پڑھ لیتے ہیں نا جلدی سے، ہم نے کبھی سوچا نہیں کہ ہم شروع میں بسم اللہ کیوں پڑھتے ہیں، وجہ کیا ہے؟ اور پھر الرحمن الرحیم کیوں ہے؟ بسم اللہ الکریم الودود کیوں نہیں ہے؟ بسم اللہ الرحمن الرحیم ہی کیوں ہے؟ اس کی حکمت کیا ہے؟ بسم اللہ تو شروع کر دو اللہ کے نام سے نا، وہ تو شروع کا تو بات سمجھ آتی، کیونکہ ہر اچھے کام سے پہلے ہم بسم اللہ پڑھتے ہیں، لیکن رحمان الرحیم کیوں؟ یاد رکھیں کہ جو آپ پڑھنے جا رہے ہیں، سننے جا رہے ہیں اس قرآن مجید کی صورت میں سے، اس کے جتنے بھی احکام آپ سنیں گے یا پڑھیں گے وہ رحم پر مبنی ہے، رحمت ہی رحمت ہے. نماز رحمت ہے، روزہ رحمت ہے. نماز کیسی رحمت ہے سوچیں ذرا، 24 گھنٹوں میں سے 1 گھنٹہ رحمت ہے کہ نہیں؟ 5 نماز 1 گھنٹے سے زیادہ لگتا ہے کیا؟ رحمت ہے کہ نہیں؟ زحمت کب ہوتی؟ اگر 23 گھنٹے نماز ہوتی اور 1 گھنٹہ ہمیں فرصت ملتا ہے زندگی میں، اپنی زندگی، عام زندگی گزارنے کے لیے، اگر 12 گھنٹے ہوتی تب بھی زحمت تھی کہ نہیں؟ مشکل تھا نا. ارے 5 وقت نماز فرض ہے باجماعت، ہم وہ بھی نہیں پڑھ سکتے، ہمارے لیے وہ بھی بھاری ہے. تو اللہ کی رحمت دیکھیں کہ اللہ تعالیٰ کے سارے کے سارے احکام جو ہیں وہ کس چیز پر مبنی ہیں؟ رحمت پہ. یاد رکھیں، تو نماز 5 وقت ہے، 50 نماز تھی، اللہ تعالیٰ کی رحمت سے 5 ہوئی، لیکن ثواب 50 کا ہے. دیکھیں آپ 5 پڑھتے ہیں، آپ کے نام اعمال میں 1 نماز کے سامنے 10 نمازیں لکھی جاتی ہیں، 1 نہیں لکھی جاتی. یہ رحمان الرحیم ہے. روزہ 1 مہینہ، رمضان کو روزہ فرض ہے، باقی 11 مہینے کھاؤ پیو موج کرو. اگر 11 مہینے روزے ہوتے اور 1 مہینہ ہمارے لیے چھوٹ ہوتی کہ آپ نے جو کچھ کھانے پینے آپ کی مرضی ہے، زحمت تھی کہ نہیں؟ زحمت تھی. لیکن رحمت دیکھیں کہ 6 مہینے بھی نہیں، صرف 1 مہینہ، وہ بھی بعض اوقات 30 سے کم ہو جاتے، 29 دن ہوتا ہے. سبحان اللہ. حج زندگی میں 10 مرتبہ فرض ہے، ہر سال فرض ہے، 1 مرتبہ فرض ہے. اور کس پر؟ ہر مسلمان پر نہیں، ہر مسلمان مستطیع پر، جو شفاعت طاقت رکھتا ہے. یہ رہتا کہ رحمت ہے کہ نہیں؟ رحمت ہے. زکات کس پر فرض ہے؟ ہر مسلمان پر فرض ہے کہ فقیر بھی ادھار لے کے زکات دے. زکات ہے فقیروں مسکینوں کے لیے، تو اس کے خاص نصاب ہے، خاص وقت ہے، خاص مال میں ہے، ہر چیز میں نہیں. جو کپڑے آپ نے پہنے اس پہ زکات ہے، جو موبائل آپ نے اٹھائے ہوئے 500 ریال کے یا 5000 ریال کے، اس پہ زکات ہے. گاڑی آپ چلاتے ہیں 30-40 ہزار ریال، اس پہ زکات ہے نہیں؟ سبحان اللہ. یہ اللہ تعالیٰ کی رحمت ہے کہ نہیں؟ رحمت ہے اللہ تعالیٰ کی. توحید دیکھیں آپ، سب سے پہلے توحید میں رحمت ہے کہ نہیں؟ ذرا غور کریں، جو لوگ
ہندو کو دیکھیں ذرا آپ، 33 کروڑ معبود ہیں، 33 کروڑ بیچارے بھٹک رہے ہوتے ہیں،